벌써 난스리 박레디 엑세 띤다스노 샀다는 거 마 뭐야도 뭐라고 샀나 라 विभिन्न संस्कृति विभिन्न विधाकोरालाई हामीले हरेक साता बस्ने गर्छौँ त्योभन्दा अगाडि तपाईँलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ अहिले हालै मौसमलाई निहाल्नु पर्दाखेरि लन्चुन वरिपरि हल्का पानी हल्का चिसो पनि रहेको छ जुन चाहिँ 12% बाह्र डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्ट मेरिन 15 र रसबेरीमा 5.6 र स्वान्सीमा 13.6 रहेको छ र हालै क्यानबेरामा चाहिँ अहिले 12.3 उस्तै नै लन्चुन जस्तै नै मौसम रहेको छ अहिले र भोलिको मौसमलाई हामी हेर्ने हो भने भोलि अलिकति पानीको चान्सेसहरू धेरै देखाइएको छ लन्चुनमा कम्तीमा 11 डिग्री सेल्सियससम्म रहनेछ भने धेरैमा 16 डिग्रीसम्म रहनेछ र पानीको चान्सेस चाहिँ 80% देखाइएको छ र होबर्टमा पनि 40% देखाइएको छ र बर्नीमा पनि 80% देखाइएको छ र प्रायः जस्तो सिटिजहरूमा मोर देन 40% पानी देखाइएको छ पक्कै पनि भोलि तपाईँको कतै आफ्नो दिनलाई निर्णय गरेर राख्नुभएको छ भने कतै इम्पोर्टेन्ट निर्णय गरेर छ भने पक्कै मौसमलाई ख्याल गरौँला भन्दै ढिला नगरी मलाई पहिलो गीततर्फ मैले लान चाहेँ पहिलो गीत अरुण थापाजीको गीत रहेको छ पुरानो गीत रहेको छ एकदमै मिठो अनि एकदमै त्यो समयको गीतलाई बोके त्यो समयको शब्दलाई बोकेको गीत रहेको छ साँझको जुन सँगै

साँझको जुनसँगै आउँछौ तिमी भनेर एकदमै पुरानो गीत अनि एकदमै मिठो गीत रह्यो त्यो अरुण थापाजीबाट र अब नि तपाईँलाई अर्को विधि अर्को विधि त नभनौँ अहिले हालै हामीहरू ठ्याक्कै यो तिजको वरिपरि तिजको वरिपरिको समयमा हुनाले गर्दाखेरि तिजको गीतलाई पनि बजाउनु पर्ने नै हुन्छ र एकदम मिठो गीत रहेछ आयो तिजको लहर

0: आयो ती जगह लो हरा मिलन राय बाढ़ रहा है र एकदम मेरो गीत रहेको थियो. हामीहरू विभिन्न जाति विभिन्न धर्म विभिन्न संस्कृतिका एउटा साझा फुलबारी हुँ भन्छु नेपाली र सँगसँगै हरेक समयमा हरेक चाडले रङ्गाउने गर्छ महिनाहरू हरेक चाडको एउटा आफ्नै छुट्टै पना छुट्टै त्यो किसिमको रञ्जन हुने गर्छ. त्यसैमा पनि त्यसैले पनि हामीहरू एउटा विभिन्न के भन्छ एउटा संस्कृति धर्म जाति को हिसाबले हामीहरू धनी छौँ भन्छौँ. एकदमै मिठो रहेको थियो यो तिज सम्बन्धी गीत आयो तिजाको रहर मिलन रायबाट. अब भने तपाईँलाई मैले अर्को गीत फेरि गीत तपाईँ लान्छ है. अर्को गीत अलिकति युथफुल गीत रहेको छ. सुनौ विश्वदोङबाट.
1: ओ केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे. तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको. ढिलो भइसक्यो, छिटो आइजे.
2: आयो आयो. ओइ सुन्न, आज त माथि चार घरी साइना पनि पल्टनबाट आएको छ अरे नि.
1: आ जोसुकै आओस्, हामी पनि चार घरी साइली हेर्नु. के हो केटी हो

साइले मोटो खेल गरे माया नमारे अलिक त्यो तामाङ सेलो अनि तामाङ जातित्वतिर ढल्किएको थियो एकदमै मिठो थियो र आफ्नो जातित्वको आफ्नो सङ्गीत आफ्नो लय आफ्नो खुवाया हरेक कुराले भरिपूर्ण भरिएको हुन्छ र एकदमै मिठो थियो साइले मोटो खेल गरे विश्वदोङबाट अब तपाईँ मलाई अर्को विधिका कुरालाई मैले बजाउन चाहेँ र अर्को विधि गजल विधि त्यसमा पनि यो गजल मुसाहाराबाट मैले वाचन गर्न चाहेँ यो चाहिँ मनोविद्रोही नुवाकोटबाट लेख्नुभएको छ यो किताबमा माया पठाए पनि घृणा पठाए पनि फरक पर्दैन माया पठाए पनि घृणा पठाए पनि फरक पर्दैन मुस्कुराउँछौ दिलमा नटाए पनि फरक पर्दैनौ दुनियाँसँग बोल्नेकैमा नटाए पनि फरक पर्दैनौ दुनियाँसँग बोल्नेकै पिठो बिक

पटक पटक गर्न चाहन्छ। यो मन एउटै गल्ती पटक पटक गर्न चाहन्छ, सकेसम्म कलमले सम्झाए पनि फरक पर्दैन। मलाई पो तिम्रो जिन्दगी बिक्री एला भन्ने चिन्ता छ, मलाई पो तिम्रो जिन्दगी बिग्रेला भन्ने चिन्ता छ, तिमीलाई मैले आँसु बगाए पनि फरक पर्दैन। धेरैजसो जुन तारामा तिम्रो झझलको भेट्न खोज्छु, हरेकजसो जुन तारामा तिम्रो झझलको मेट्न खोज्छु, यादमा आइदिए ननिदाए पनि फरक पर्दैन, यादमा आइदिए ननिदाए पनि फरक पर्दैन। मनोविद्रोही नुवाकोटबाट लेख्नु भएको थियो यो मन विद्रोहीज्यूले गजल मुसाराबाट, र सँगसँगै एकदमै यो यो बुकमा अरू त्यस्तै त्यस्तै नै यस्तै यस्तै खालको नै विविध विधामा विविध विषयमा बसेर लेख्नु लेखिएका गजलका सङ्कृत गरिएका यो गजल रहेको छ। यदि तपाईँहरू पनि कुनै समयमा कतैबाट जोड्न चाहनुहुन्छ भने यसमा गजल मुसाएरा फेसबुक पेजमा पनि तपाईँले गएर खोज्नु सक्नुहुन्छ, र सँगसँगै फेसबुकमा पनि गजल मुसाएरा अनि युट्युबमा पनि गजल मुसाएरा लेख्नुभयो भने तपाईँले पाउनु सक्नुहुन्छ। भन्दै अब फेरि पनि तपाईँलाई मलाई धेरै प्रेमका कुरालाई धेरै नकोटाएर धेरै भावुक नभनिकन गीततर्फ लान्छ है। सुशान्त पण्डित र मेलिना राईबाट रहेको छ मेरी हजुर।

0: ए हजुर, एकदमै मिठो रहेछ गीत सुरज पण्डित अनि मेलेन्द्र रायबाट। अलिकति प्रेममा परेर अनि प्रेमको सेरफेरमा रहेर बसेको गीत रहेको थियो, र हरेक गीत हरेक कुनै पनि मनमा फुट्ने कुराहरू काहीँ न काहीँ प्रेममा नै गएर जोडिएको हुन्छ जस्तो लाग्छ मलाई। र भन्दै हाम्रो कार्यक्रम ठ्याक्कै मध्य भागमा आइसकेको छ अहिले, कार्यक्रमको घडीमा 7:30, यानि कि 7:30 भएको छ। र तपाईँहरू सुन्दा चाहिँ श्रीपाक रेडियो 103.7 तरङ्गमा म यादव महको साथमा, र हामीहरू हरेक साता चाहिँ यसरी नै विभिन्न नेपाली संस्कृतिका कुराहरूलाई हामीले नेपाली मनसम्म पुर्याउने हाम्रो जमर्को रहिने रहने गर्छ। र यो कारणले पनि हो कि हामीहरू अलिकति आफ्नो भूमिभन्दा बाहिर आउँदाखेरि काहीँ न काहीँ यो कुराहरू नै कमी भइरहेको, मान्छेहरूलाई त्यो आफ्नोपन अलिकति नभइरहेको महसुस गरियो। र यो कुराहरूले चाहिँ काहीँ न काहीँ एउटा सहयोग पुऱ्याउँछ, अथवा काहीँ न काहीँ एउटा आफूलाई आफू पनि आफ्नो कुराहरू पनि छ भन्ने एउटा महसुस गराउँछ भनेर पनि हामीले कार्यक्रम लामो समयदेखि नै चलाउँदै आइरहेका छौँ। भन्दै तपाईँहरू यदि कुनै विधिका कुराहरू लेख्नुहुन्छ, यदि तपाईँ कुनै विधिका कुराहरू गुनगुनाउनुहुन्छ र कसैसँग गएर खोल्न चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिएर आफ्नो लागेका कुराहरू राख्न सक्नुहुन्छ। भन्दै फेरि पनि अर्को विधिका कुराहरू बजाउन चाहिँ यो चाहिँ कविता विधि रहेको छ, र यो चाहिँ अस्मित रेग्मीबाट रहेको छ।
1: बागमती दुर्गन्धित थिइन्, तर घन्टौँ फोनमा बोल्दै त्यही बागमतीकै सेरोफेरोमा अल्झिरहँदा बागमती बसाइरहेकी हुन्थिन्। यो मेरो उनीको कमाल थियो, उनी थिइन् र त कमाल थियो। नत्र काठमाडौँको सारा फोहोर बोकेर घिनलाग्दो गरी बगिरहेको देख्दा देख्दै बागमती बसाइरहेकी छिन् भन्न कसको आँट। साथी भन्छ नरहने यार, केटीको लागि रुन्छस्। 6 वर्षको सम्बन्ध थियो, 6 मिनट त रुन थिए। केही सम्बन्धहरू जीवित भएर पनि जीवित देखिँदैनन्, र केही डुबेर पनि तैरिरहेका हुन्छन् यादले। जतन गरेकी थिए आफै पतन भएकी छौ, दुनियाँ ठान्ने मान्छेको लागि खत्तम भएकी छौ। बधाई छ यो पुरस्कार तिम्रो लागि, आखिर प्रेम नाटक प्रतियोगितामा प्रथम भएकी छौ। तिमी जाऊ कोही गतिलो मान्छेको हात समाऊ, रमाऊ, घर जमजमाऊ, मान सम्मान कमाऊ। मेरो ख्याल गर्न त दुश्मन छँदैछन् नि। हो प्रिय, ऊ गाउँमै आएर मेरो घर सोध्छ, खुसी लाग्छ। भेट्ने बित्तिकै अन्तिम रहर सोध्छ, खुसी लाग्छ। म दुश्मन स्वीकार्छु फेरि तिम्रो सट्टा, आखिर दुश्मनले भर मेरो आँखाभर सोध्छ, खुसी लाग्छ। तिमी त मिठो बोल्थ्यौ, प्यारी थियौ, नियत निक लागेको, धेरै हदसम्म तिम्रो व्यवहार ठिक लागेको। तिमी त प्यारी थियौ, राम्री थियो, नियत निक लागेको, धेरै हदसम्म तिम्रो व्यवहार ठिक लागेको। भरियाले नै खोलामा शिरको नाम्लो बगाइदिएपछि तिमीले मलाई छाडिदिनु पनि स्वाभाविक लागेको। सपना नदेखाउनु, नियतले पिरोल्न सक्छ, अरूको घर जलाएर आगो नताप्नु पोल्न सक्छ। तिमी आत्मसम्मानको लागि घृणा सहन नसकेरै अतीतको इज्जत, भरोसा अनि प्रेमको खोजी गरौली। प्रिय, तिमी प्रतिको इज्जत कठखरामा बेइज्जत भएर उभिरहेको छ। भरोसा सुलीमा गला निमुठिरहेको डोरी छोप्दै छटपटिँदै भुइँ खोजिरहेछ, र प्रेम त मरिसक्यो। तिमी जे चाहन्छौ पुगोस्, मैले दिन नसकेका, दिलाउन नसकेका, देखाउन नसकेका हरेक इच्छा पुरा हुन्, जताततै तिम्रो सफलताको कुरा हुन्। तिमीमा तिमीले चिताएकै मान्छेको नामको सिन्दुर, मेहेन्दी र चुरा हुन्। ऊ रिसिएको छ, अब जो नयाँ आउँछ, ऊ रिसिएको छ, फकाउन सिक्नु। ऊ अध्यारिएको छ, चहकाउन सिक्नु। ऊ आत्तिएको छ, अङ्गालिदिनु। पोखला भावना सङ्गालिदिनु। ऊ थाक्छ निधाएर, उदाउन दिनु। ऊ पाक्छ उदाएर, निधाउन दिनु। बोल्न खोज्ला, बोल्न दिनु। जे छ मनमा खोल्न दिनु। भरिएला नाखा, भावुक हुन दिनु। कहिलेकाहीँ उसलाई पनि रुन दिनु। तिमी पाएको हुनु, कल नगर्नु, जबरजस्ती किसिममा बल नगर्नु, समस्या आउलान हल गर्नु, सब गर्नु, बस छल नगर्नु। चल्नु, चम्किनु, बाल लुसिदिनु, रुदा भिजेका गाला पुछिदिनु। लामो आयुको लागि व्रत बस्नै पर्दैन, बस ऊ जति बाँच्छ खुसी दिनु। निसासिएलाई घरमा बाहिर लैजानु, जाडोले काप्ला नजिक भइजानु, न माथिन दिनु, न बौलाउन दिनु, फैलिन खोज्ला मौलाउन दिनु, हरेक फैसला साथ गर्नु, झगडा हुन्छन् बात गर्नु, आजित भएर नयाँ अरू नखोज्नु, बरु उसैसँग नयाँ सुरुवात गर्नु। कुनै दिन कुनै दिन कुनै समयमा मेरो याद आइहालेछ भने यही याद गर्नु कि हुरी आउने बित्तिकै तिमी उडी नहाल्नुपर्ने, तिमीसँगै जिन्दगी कटाउने सपना देखेको चरा गुडमा एक्लै निदाइरहेको थियो। नयाँ जिन्दगीको शुभकामना तिमीलाई पनि मलाई पनि।
0: भन्ने गर्छ हरेक प्रेममा त्यो उतार चढाव हुने गर्छ, र त्यो उतार चढावलाई नै कसरी सम्हाल्ने, कसरी सम्हालिने, र कसरी कसैले प्रेमलाई आफ्नो खालको बुझाइ हुन्छ जस्तो लाग्छ, प्रेमको आफ्नै हिसाबले त्यसलाई बुझ्ने गर्छ जस्तो लाग्छ, प्रेम प्रेमको परिभाषा। र म यहाँ यो सम्बन्धी ठ्याक्कै पोख्त त होइन, तर पनि एउटा मान्छे भएको कारणले गर्दाखेरि प्रेमले जीवनमा ठुलो रोल खेल्छ जस्तो लाग्छ मलाई। र हामीहरू विशेष गरी अब एउटा नेपाली समाज नेपाली वरिपरि हुर्किँदै जाँदाखेरि कुनै कवि अथवा कुनै गजलकार निस्क्यो भने हामीहरू छिटै नै उहाँहरूलाई चाहिँ एउटा जज गर्छौँ कि उहाँहरू प्रेममा पऱ्यो होला, सायद उहाँहरू अलिकति मानसिक कुराहरू अलिकति ठिक छैन होला भन्ने हामीले त्यो अल्क काट्ने गर्छौँ। तर हरेक पाटोमा लेख्न सकिन्छ, हरेक पाटोमा बसेर कसैले कहिले देखेर लेखिन्छ भने कसैले भोगेर, कसैले सुनेर लेख्छ, कसैले हरेक पाटो हुन्छ लेख्ने जस्तो लाग्छ मलाई। पक्कै तपाईँहरूको प्रतिक्रिया दिन नबिर्सिनु होला कुन के कसो लाग्छ भन्दै धेरै यस विषयमा कुरा नलेख्ने अर्को गीततर्फ मलाई लान्छ। फेरि पनि यो अर्को अरुण थापा जीवको गीतलाई नै बजाउन चाहे, अरूसँग नजोख मलाई।

अरुसँग नदाज मलाई अरुण थापा बाट रहेको थियो र उहाँको जीवन आफैमा पनि एकदमै कष्टकारी अनि एकदमै जीवन नै उहाँको एउटा चलचित्र जस्तो रहेको थियो र समय अनिकाल धनु अकालमा नै उहाँको मृत्यु भएको थियो उहाँ तसर्थ उहाँको शरीर हामीसँग नभए पनि उहाँले दिनुभएको योगदान जुन सङ्गीत नेपाली सङ्गीत जगतमा योगदान छ उहाँको योगदान एकदमै ठुलो रहेको छ र भन्दै अब तपाईँलाई फेरि पनि अर्को उस्तै नै एकदमै स्वरको धनी राजेश पल राईबाट मैले गीत बनाउँछ है हुर्के भए म

साकेला धानको धान देउता धान देउता जोराइदेऊ अब लौ एउटा यो रासफल राईबाट रहेको थियो र उहाँको जुन गाउने शैली अनि उहाँको जुन योगदान छ सङ्गीत जगतमा एकदमै अधा रहेको छ र फ्लेमी सङ्गदेखि लगेर उहाँको एल्बमका कुराहरू हरेक उहाँले रेकर्ड नै राख्नुभएको थियो नेपाली सङ्गीतमा र अहिले पनि उत्तिकै ऊर्जाशील अनि उत्तिकै उहाँका गीतहरू हामीले सुन्न सक्छौँ कि समय समयमा उहाँकै रिलिज भएको गीतहरू एकदम मिठो रहेको थियो अब पनि तपाईँलाई फेरि पनि अर्को गीततर्फ लानुपर्ने हुन्छ र त्योभन्दा अगाडि मलाई जानकारी दिन चाहेँ कि तपाईँहरू सुन्नुहुन्छ सिपाक रेडियो 103.7 तरङ्गमा म यादव मगरो साथमा र हामीहरू हरेक साता 7 बजीदेखि 8 बजीसम्म बुधबारको दिन चाहिँ यसरी नै नेपाली विधिलाई हामीले खनाल्ने नेपाली विधिलाई बजाउने गर्छौँ र भने पुरानो गीत रहेछ के माया पुरानो त नभनौँ यो एकदम रुचाएको गीत रहेछ के माया लाग्छ र ला।

कोही त छ भनिदिनुहोस् न यो बानीमा सुधार कसले गर्छ कोही त छ भनिदिनुहोस् न यो बानीमा सुधार कसले गर्छ अरूलाई नराम्रो देख्ने आँखाको उपचार कसले गर्छ एक यी मेरा आफ्नाहरू हुन् अर्को म आफै हुँ ए एक मेरा आफ्नाहरू हुन् अर्को म आफै हुँ नत्र पटक पटक यो जिन्दगीमाथि प्रहार कसले गर्छ नत्र यो पटक पटक जिन्दगीमाथि प्रहार कसले गर्छ मेरो पेट चिरेर भए पनि मलाई सन्तान देऊ भन्छिन् मेरो पेट चिरेर भए पनि मलाई सन्तान देऊ भन्छिन् को छ यहाँ एउटै आमाले जस्तो प्यार कसले गर्छ को छ यहाँ एउटा आमाले जस्तो प्यार कसले गर्छ अचेल तिमी पो कसैको अङ्गालोमा पौडिरहेको छौ अचेल तिमी पो कसैको अङ्गालोमा पौडिरहेको छौ तिम्रा यादहरूको डुबानमा छु मेरो उद्धार कसले गर्छ तिम्रो यादहरूको डुबानमा छु मेरो उद्धार कसले गर्छ खुट्टा तान्दा तान्दै लड्नेलाई हात दिएर उठाइदिन्छु खुट्टा तान्दा तान्दै लड्नेलाई हात दिएर उठाइदिन्छु तिमीले जस्तो हरेक बदलामा काटमार कसले गर्छ तिमीले जस्तो हरेक बदलामा काटमार कसले गर्छ हामी जनता सधैँ भेडा नै बन्छौँ यसमा दुईमत छैन हामी जनता सधैँ भेडा नै बन्छौँ यसमा दुईमत छैन नत्र फेरि यी गद्दारलाई नेता बनाउने सुरसार कसले गर्छ नत्र फेरि यो गद्दारलाई नेता बनाउने सुरसार कसले गर्छ हरेक सन्दर्भलाई जोडिए अनि हरेक पाटोलाई निछालिएको यो मिठो गजल रहेको थियो छत्रबहादुर धामी सिडनी अस्ट्रेलियाबाट एकदम मिठो गजल लेख्नुभएको थियो र तपाईँहरू सुन्दा श्रीबाग रेडियो 103.7 तरङ्गमा म यादव मगर साथमा र हामीहरू अहिले चाहिँ कार्यक्रमको एकदमै अन्तिम समयमा आइसकेको छु र म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर जोन वल्सनजी आइसक्नु भएको छ र 8 बजीदेखि उता 10 बजीसम्म अस्ट्रेलियन कन्ट्री बत्नेछ भने त्यसरी नै 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याच आउनुहुनेछ र त्यहाँदेखि उता चाहिँ 12 बजीदेखि उता चाहिँ कम्युनिटी रेडियो बन्दैछ भन्दै म यादव मगर भने कार्यक्रमदेखि नजाँदा नजाँदा बिदा लिनु पर्ने हुन्छ अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका कुराहरूलाई हामीले बजाउनेछौँ हरेक नेपाली विधेयहरूलाई हामीले बजाउँछौँ भन्दै म यादव मगर बिदा लिन चाहे धन्यवाद।